0: کبھی بھی صحیح نہیں ہوتی, وہ کبھی بھی مانگی جا سکتی ہے. تو اس لیے بہت ضروری ہے کہ پسکیں مانگی نہ جائے, اسے خریدا جائے اور پڑھا جائے. میں اس سندرب میں ایک بات کہنا چاہتا ہوں, خاص کر گاؤں کی بات ہے. یہ ہمارے یہاں پر سرسوتی کو گیان داتری مانا گیا ہے, اور آپ نے دیکھا ہوگا جب ان کی آرادھنا کی جاتی ہے تو پستک دھارنی شبد کہا جاتا ہے.
1: کیا بات,
0: جب پستک دھارنی شبد کہا جاتا ہے تو اس کا مطلب یہ ہے کہ گیان کا سارا سروت جو ہے وہ پستکوں میں ہے. وہیں سے ہم شکشا بھی پراپت کرتے ہیں, وہیں ہمیں گیان کی پراپتی بھی ہوتی ہے, اور وہ گیان ہمیں کئی دشائیں دیتا ہے. آج میں کہہ سکتا ہوں آپ سے کہ ہمارے دیش کے یووا باہر دیشوں میں جا کر کے جو نام کما رہے ہیں اس کے پیچھے ان کی شکشا, ان کا گیان, ان کے اوتسک گیان کے پرتی اوتسکتا, یہ سب جو چیزیں ہیں یہ ہمیں برابر اس بات کا انگت کرتی کہ انہوں نے کتنی محنت کی ہوگی. یہ آج دنیا کے نقشے میں یا دنیا کے اتہاس میں یا اتہاس کے پنوں میں انہوں نے اپنا نام درج کیا ہے. تو یہ اس لیے کیا ہے کہ اور آپ نے اکثر دیکھا ہوگا, کئی بار آپ نے بھی پڑھا ہوگا کہ گاؤں کے بچے جو ہیں وہ ان چیزوں میں اگرنی ہوتے ہیں. تو وہ اسی لیے کہ جن میں اسی لگن ہوتی ہے وہ چاہتے ہیں کہ وہ جو گیان کے سروت ہیں, پستکیں ہیں, ہم ان کو خریدیں, ان کو پڑھیں, ان میں ادھیئن کریں. اگر ہمیں اس کا پورا گیان نہیں ہے تو ہم اپنے گروؤں سے اس کی گیان کی پراپتی کریں.
1: اور پھر ایک طرح کی جگیاسا بھی رہتی ہے جی, کہ اکثر کئی چیزیں گرامین انچلوں میں, گرامین علاقوں میں پتہ ہی نہیں رہتی.
0: جی
1: تو مطلب یہ کہ کہنے کا, اور شاید آپ کی باتوں سے میں تو خیر سہمت ہوں ہی, ہمارے یوا ساتھی بھی سہمت ہوں گے کہ بھائی اگر آس پاس آپ کے شہر میں کہیں پستک میلے کا آیوجن ہو تو اس میں ضرور جائیے. تھوڑا سا بھائی اور کچھ نہیں تو ایک ڈکشنری خرید
0: لیجیے,
1: ایک شبد کوش ہی خرید لیا, ہندی میں بھی اپلبدھ ہے, انگریزی کے تو نہیں ہے.
0: بالکل,
1: تو وہی شبد کوش ہی خریدنے, کیونکہ دبے جی میرا یہ انوبھو رہا ہے کہ کئیوں کے پاس ڈکشنری رہتی نہیں ہے,
0: اور اسی لیے ان کا شبد بھنڈار جو ہوتا ہے اوجا جی آپ نے دیکھا ہوگا کہ بہت سیمت ہوتا ہے, اور جن کے شبد بھنڈار وستار ہوتا ہے, جن کے پاس اپنے شبد ہوتے ہیں, جن کے پاس اپنی ابھیویکتی کی ایک طریقے سے صحیح دشا ہوتی ہے, تو آگے چل کر کے وہ لیکھک بھی بن جاتے ہیں, آگے چل کر کے وہ ایک اچھے وقتا بھی بن جاتے ہیں. تو کئی سارے لابھ ہیں ان چیزوں کے جو انہیں پراپت کرنا چاہیے. تو اوجا جی اس سندرب میں آپ کیا کہیں گے کہ جو جیسے شبد کوش کے بارے میں آپ نے کہا کہ بہت ضروری ہے, تو شبد بھنڈار کا جو مہتو ہے آپ اس کے بارے میں کچھ یواؤں سے کہیں گے؟
1: بالکل, میں تو یہی سمجھتا ہوں دبے جی کہ شبد اپنے آپ میں ایک ایسا استر ہے
0: جی
1: جو بڑے سے بڑے سنکٹ اور دویدھا کے کھڑوں میں
0: جی
1: آپ کی سہایتا کر سکتا ہے.
0: بالکل ٹھیک کہا آپ نے, کئی جگہ ایسا ہوتا ہے کہ جب اگر آپ کے پاس شبد ہیں تو اپنے آپ کو ابھیوکت کرنے میں آپ کو کبھی دقت نہیں آئے گی. جو اپنے کو ابھیوکت کر دیتا ہے یا ابھیوکتی کی اس میں کھمتا ہوتی ہے وہ ویکتی کبھی بھی کہیں ہارتا نہیں ہے.
1: جی بالکل,
0: ہر جگہ جب وہ کھڑا ہوتا ہے تو اس کے شبدوں کی طرف لوگوں کا دھیان آکرشت ہوتا ہے اور وہ سمجھتے ہیں کہ ویلوان آدمی ہے. تو یہ
1: اور اس کے لیے ضروری ہے, دیکھیے شبدوں کا بھنڈار ساگر کے سمان ہے, جیسے سور ہے ویسے شبد ہیں.
0: بالکل
1: ہے نا,
0: اور اسی لیے آپ جانتے ہیں کہ شبد کو برہم بھی کہا گیا ہے.
1: ہاں
0: تو برہم کا مطلب کیول بھگوان نہیں,
1: اس کا گیان تو آپ مطلب آپ کو جتنا مل جائے کم ہی ماننا چاہیے, لیکن اگر جس کے پاس ہے شبد ہیں تو کم سے کم وہ اپنی بات کو اچھی طرح سے لوگوں کے. اور آج دیکھیے آج کیا استھتی ہے کہ روزگار اور نوکریوں کے معاملے میں یووا ساتھیوں کو شبد سے بہت سمردھ ہونا چاہیے, بولنے میں ان کو بہت ہی جس کو ہم کہیں گے کہ اسمارٹ ہونا چاہیے, تیز ہونا چاہیے. اور وہ تیزی ضرور تبھی آئے گی जब आप अपने आसपास के माहौल को भी समझेंगे
0: जी,
1: और पढ़ते लिखते भी रहेंगे
0: जी, और
1: भले आप रोज अखबार पढ़ें, पूरा अखबार भी अगर आप पढ़ें तो कई चीजें आपको बाहर विदेशों की भी जानने को मिलती हैं।
0: और इसीलिए जब आपने कहा कि पुस्तक मेलों का महत्व बहुत अधिक है, इसमें दो मत हो ही नहीं सकते ओझा जी, और युवकों को इस दिशा में सोचना चाहिए और ये कोशिश भी करनी चाहिए कि गांव में भी कभी पुस्तक मेले लगें। अगर ग्रामीण युवा जो हैं उनको इन चीजों की आवश्यकता है तो निश्चित रूप से
1: बिल्कुल लगना चाहिए। ये बात आपने बहुत अच्छी कही
0: जी,
1: खाली शहरों में ही नहीं लगाएं, वो कस्बों में भी लगाएं
0: जी,
1: आसपास तक के आसपास के गांव के लोग
0: जी
1: या वहां के वो सब
0: युवा हैं।
1: तो जुबे जी, अब इसी संदर्भ में मैं पुस्तकों की बात निकली है
0: जी,
1: तो मैं थोड़ा सा लाइब्रेरी के बारे में बात करना चाहता हूँ कि लाइब्रेरी किस रूप में सहायक होती है।
0: अब देखिए, अब मैं एक छोटी सी बात कहता हूँ क्योंकि मैं भी गांव का रहने वाला हूँ और मेरा बचपन गांव में बीता है। तो जिस समय देश आजाद हुआ उस समय गांव में जब पंचायतों का निर्माण हुआ तो मैं समझता हूं कि उस जमाने में जो पंचायतों का स्वरूप था उसमें एक बात महत्वपूर्ण थी कि हर गांव के अंदर लाइब्रेरी हो, पुस्तकालय हो, ताकि गांव के जो युवा हैं, गांव के जो बच्चे हैं, उनको सही मार्गदर्शन मिले पुस्तकों के द्वारा। और ये भी देखा है मैंने कि दुनिया की बेस्ट से बेस्ट यानी सबसे अच्छी सर्वोत्तम पुस्तकें जो अनुदित थी हिन्दी में वो गांव में आपको उपलब्ध हो जाती थी। ये
1: हाँ, मतलब आप
0: ये नेहरू की बात कह रहा हूँ।
1: अगर आपको प्रेमचंद जी का साहित्य पढ़ने को मिले या अच्छी कविताएं पढ़ने को मिले, अच्छे निबंध पढ़ने को मिले,
0: क्या बात,
1: तो उससे ज्ञान बढ़ता ही है। तो आज किसी सदी की बात करें तो आज लाइब्रेरी का और खास करके उस लाइब्रेरी में काम कर रहे लाइब्रेरियन के पद का बहुत अधिक महत्व हो गया है। दुबे जी देखिए, मैं आपको बताता हूँ कैसे। आजकल लाइब्रेरियन की भर्ती जो है ना वो नई तकनीक के हिसाब से की जा रही है,
0: बिल्कुल
1: है, अंतर्राष्ट्रीय मंच पर इसकी कॉन्फ्रेंस होती है। और इसमें क्या होता है बताऊं मैं आपको, लाइब्रेरियन को ई रिसोर्सेस, रिसोर्सेस का मतलब स्रोत,
0: स्रोत है,
1: ई मेल जैसे होता है ना
0: जी जी जी,
1: तो ई रिसोर्सेस का मतलब विद्युत स्रोत, विद्युत स्रोत से उसको जानकारी होनी चाहिए लाइब्रेरियन को। दूसरी ई बुक्स, ई बुक्स है ना, इलेक्ट्रॉनिक बुक्स जो कंप्यूटर में आजकल किताबों, तो उसका उसको पूरा ज्ञान होना चाहिए लाइब्रेरियन को। और ई जर्नल्स यानी जो पत्र
0: पत्रिका है
1: इसकी कैटलॉगिंग को आना चाहिए कि भाई कहाँ से कौन सी पत्रिका निकल रही है, विदेशों से कौन सी निकल रही है, अपने देश में कौन सी निकल रही है। तो ये सब चीजें आज के दौर में लाइब्रेरी के पद पर काम करने वाले लाइब्रेरियन को सीखना बहुत जरूरी है।
0: बिल्कुल ठीक।
1: तो लाइब्रेरी का अपना महत्व है,
0: पुस्तक
1: मेले का अपना महत्व है, और इन सबसे बढ़ के ये इसीलिए महत्वपूर्ण है कि शिक्षा और ज्ञान हमारे युवा साथियों के लिए बहुत बहुत जरूरी है। कोशिश करें कि वो इसे प्राप्त कर सकें, और अगर वो भले वो कोई भी आगे जाकर
0: कुछ भी
1: करें, किसी भी क्षेत्र में जाए, लेकिन अगर वो शिक्षित होंगे,
0: ज्ञानवान होंगे,
1: तो उनका निश्चित रूप से सुखद भविष्य होगा।
0: बिल्कुल।
1: तो अब हम अपने श्रोताओं से आज्ञा लेते हैं। नमस्कार।

हमारे सभी श्रोताओं को स्वतंत्र कुमार ओझा का नमस्कार। स्वास्थ्य और पर्यावरण इस शीर्षक से कुछ कड़ियां आप सुन चुके हैं और उससे कुछ ज्ञानवर्धक बातें हमको जानने को मिलती हैं, क्योंकि ये विषय ही आज का सबसे ज्वलंत विषय है। मित्रों, आपने और हम सभी ने अपने कुटुंब के बुजुर्गों से या समाज के और भी प्रौढ़ विद्वानों से एक बात सुनी होगी। वे कहते हैं कि जान है तो जहान है, लेकिन आज देखने में ये आ रहा है कि जहान है तो जान है। मतलब ये हुआ कि आज समस्त सुविधाएं मिलने तो लगी हैं, लेकिन इंसान चाहे किसी भी वर्ग का हो, शारीरिक रूप से बिल्कुल स्वस्थ नहीं है, किसी न किसी बीमारी से दुखी है, उससे जूझ रहा है। ऐसा क्यों है? ऐसा इसलिए है कि सुविधाएं पाने के लिए इंसान ने ही प्रकृति और अन्य पदार्थों के साथ जो ज्यादतियां की हैं, जो निर्मम प्रहार किए हैं, उनका खामियाजा विनाशकारी और घातक दिनों दिन बढ़ते प्रदूषण के साथ पूरे संसार की एक अत्यंत गंभीर समस्या बन चुकी है। प्रदूषण की चपेट में पृथ्वी, वायु, ध्वनि, जल और खाद्य, ये सभी अगर कहा जाए कि इंसान के अस्तित्व के लिए आज खतरा बन गए हैं, तो शायद गलत नहीं होगा। और हमें समझ लेना है कि अगर प्रदूषण को नहीं रोका गया तो ये तो निश्चित ही है कि आने वाले दिनों में मनुष्य स्वास्थ्य की दृष्टि से शायद या तो जिंदा ही न रहे या जिंदा रहने के लायक ही न रहे। यानी आज के हमारे इस कार्यक्रम की अगली कड़ी पर अगर बात हम करें तो इस पर थोड़ा विस्तार से बात करते हैं, और वो ये है कि वायु, पानी, मिट्टी और भोजन से किन किन हानिकारक तत्वों से कैसे प्रदूषण हो रहे हैं तथा इस प्रदूषण से कौन कौन सी बीमारियां फैल सकती हैं। यानी ये एक आम बात हो चुकी है कि वायु यानी हवा, इसके प्रदूषण से जो जांच की गई है उसमें पता चला है कि कुल मिलाकर 100 से ज्यादा प्रदूषणकारी पदार्थ हवा में आजकल पाए जाते हैं। तो साथियों, आज की कड़ी में हम वायु यानी हवा से संबंधित प्रदूषण की बात करेंगे। अब जैसा कि हमने कहा कि 100 से अधिक नुकसानदायक पदार्थ हवा में घुल मिल गए हैं, तो वे क्या हैं? पहले इनके बारे में जान लें। वे हैं उनमें खास खास कार्बन मोनोऑक्साइड, कार्बन डाइऑक्साइड, सल्फर डाइऑक्साइड, विभिन्न सल्फाइड्स, नाइट्रोजन के ऑक्साइड, फ्लोरीन और अमोनिया। ये सब तत्व, ये बड़े घातक तत्व हैं और इनसे अनेक बीमारियां हो सकती हैं, और खास करके कैंसर की बीमारी को पैदा करने वाले रेडियो सक्रिय तत्व ये भी अब हवा में कुछ अधिक पाए जाने लगे हैं। साथियों, हमारी धरती के आसपास जो ये वायुमंडल है, यानी जो हवा हमारी धरती के आसपास चारों ओर बहती है, ये हवा कई परतों से मिलकर बनी है। शुरू के लगभग 30 किलोमीटर के दायरे में ये सब गैसें मौजूद रहती हैं। इनमें से अभी अभी जिन गैसों के हमने नाम बताए वे, और इन गैसों के कण ही मनुष्य के स्वास्थ्य को प्रभावित करते हैं। अब ये तत्व कैसे फैलते हैं ये भी जानना जरूरी है। मित्रों, ये तत्व फैलते हैं कोयला, ईंधन, तेलों से, और हमारी प्राणदायिनी श्वास के लिए बहुत बहुत
نقصان دائق ہوتے ہیں. اس کے بارے میں کئی سرویکشن کیے گئے ہیں اور ان سے یہ پتا چلا ہے کہ اگر کسی خاص شہر یا جگہ میں ایک دم سے ان وایو گیسوں سے پردوشن بڑھ جاتا ہے تو وہاں مرتیو در بھی بڑھ جاتی ہے اور سانس لینے کے وبھن تنتر کی بیماریوں میں جیسے کہ سانس لینے کی نلیکاؤں میں سوجن آ جانا, استھما ہو جانا اور جو ہمارے پھیپھڑے ہیں ان کو بھی یہ تتو بے حد نقصان پہنچاتے ہیں. ہم آپ کو یاد دلا دیں, ہمارے کئی شروتاؤں کو معلوم ہوگی یہ بات کہ بھوپال کی گیس تراسدی وشو میں گیس دوارا وایو پردوشن کی سب سے بڑی گھٹنا گھٹ چکی ہے, جس میں لگ بھگ 10,000 سے زیادہ موتیں ہوئی اور انیک آج تک اس سے جو بیماریاں پیدا ہوئی ہیں اس کا شکار ہے. دیش کے سواستھ کو بھی اس کے ساتھ اربوں روپیوں کا نقصان اٹھانا پڑا. تو ویسے پردوشن سے نپٹنے کے لیے وشو ویاپی سنگٹھن دن رات کام کرتے ہیں, چیتاونیاں بھی دیتے رہتے ہیں, لیکن ہم چاہ کر بھی کہ ہم کو بھی کچھ کرنا چاہیے کرتے کچھ بھی نہیں, بس اس سے انجان بنے رہتے ہیں. ابھی ابھی پچھلے دنوں ہمارے اسی شہر میں ایک ابھیان شروع کیا گیا ہے اور اسے نام دیا ہے کلین انوائرنمنٹ, یعنی آب و ہوا سوچھ رہے. تو پریاورن کے پرتی جاگروک رہنا یہ تو ہم سب کی ذمہ داری ہے اور اسے جیون کا پراتھمک لکش ہمیں بنانا ہی ہوگا. اب اگر ہم سوتے رہے, لاپرواہی برتتے رہے تو بھگت نہیں ہے ہم کو, لیکن اس سے کہیں کہیں کہیں زیادہ ہماری اگلی پیڑھی کے لیے یہ سب جو ایک آلس سے ہی ہم کہیں گے اس گمبھیر سمسیا کے پرتی, تو ہماری جو بھاوی پیڑھی ہے اس کے لیے بہت بہت بہت نقصان دائک ہوگا. تو یاد رہے, من کے ساتھ شریر کا بھی سوستھ رہنا بے حد ضروری ہے. سوستھ شریر ہی آپادھاپی اور بھگدڑ کے ماحول میں ہمیں نت نئی اورجا پردان کرتا ہے. اب دیکھیے, بھلے ہی 5-10 منٹ ہی ہے, لیکن اگر ہم ایک نیم بنا لیں اور 5-10 منٹ نکالنا کوئی بہت بڑی بات نہیں ہے, مانا کہ آج کا جیون بہت بہت بہت زیادہ ویستاؤں کا جیون ہے, لیکن 5-10 منٹ تو نکالے ہی جا سکتے ہیں اپنے لیے, اپنے شریر کے لیے, اپنے سواستھ کے لیے, اور وہ ہے پرانایام کرنا. پرانایام کا ارتھ ہے کہ اپنی شواس کو نینترت رکھنے کا ایک اتنت ہی پراچین نسخہ. تو یہ اگر ہم کریں گے تو شاید ہو سکتا ہے کہ آج جو ہوا میں یہ دوشت تتو بہت زیادہ پھیل چکے ہیں اور جن سے ہمیں نقصان ہوتا ہے, اس سے ہم تھوڑا سا بچے رہیں. تو شروتا متروں, آج ہم نے وایو کے پردوشن اور اس سے سواستھ کا جو نقصان ہوتا ہے, جو بیماریاں ہوتی ہیں خاص کر کے وایو پردوشن سے, اس کے بارے میں چرچا کی. اب اس کڑی کا پرشن ہم اپنے شروتاؤں سے کرنے جا رہے ہیں. پرشن کو دھیان سے سنیے گا. وایو یعنی ہوا میں پردوشن سے استھما, جسے دمے کا روگ بھی کہا جا سکتا ہے, اور اس بیماری سے کھانسی خاص کر کے اتنا زیادہ دکھی کرتی ہے بیمار کو کہ وہ کھانستے کھانستے لاچار ہو جاتا ہے اس دمے کی بیماری سے, تو اس بیماری کو روکنے کے لیے اس کا نیسرگک اپائے کیا ہے؟ پھر سے سنیے, دمے کی بیماری کا نیسرگک اپچار کیا ہے؟ ایک اپچار تو ہم نے بتایا پرانایام کا, تو وہ آپ مت بتائیے گا. اس کے علاوہ کیا اپچار ہے جس سے ہم اس استھما کی بیماری سے
बच सकते हैं। प्रश्न एक बार फिर से सुन लीजिए। अस्थमा यानी कि दमे की बीमारी का नैसर्गिक उपाय क्या है और इसके लिए हमें क्या करना चाहिए। हमें उम्मीद है हमारे श्रोताओं ने आज की इस कड़ी का प्रश्न सुन लिया होगा। अब हमें बहुत बेसब्री से इंतजार रहेगा कि हमारे श्रोता इस कड़ी के प्रश्न का उत्तर हमें जल्द से जल्द लिख करके भेजेंगे। नमस्कार।